0: नमो सर्वभोगे
1: नमो सर्वजीतं नमो सर्वपीतं
0: नमो सर्वज्ञानं नमो परमतानं
1: नमो सर्वमन्त्रं नमो सर्वयन्त्रं
0: नमो सर्वदृशं नमो सर्वकृशं
1: नमो सर्वरङ्गे सर्वाङ्गे अरङ्गे
0: नमो जीव जीवं नमो बीज बीजे
1: पठिज्जे अपिज्जे समासं परसिज्जे।